یو تی فول سونگ سی چار گانیا پشنیت دری وار ہیل اون بکند ہیت لاتست دات کونگ ہیل بکند فور نتیولک ہر سینو کا پوجاری اور سنگیت کار کا شاہینسا اور بادشاہ دوان اینڈ اولی چار گانے آپ کشور دا کے بیوٹیفل آواز میں سن رہے تھے. 20 منٹ باقی ہے ساتھیو 8 بجنے میں, कुछ ज्ञान के बातें हो जाए ना हमारे विद्वानों के लिए. पुराने जमाने और इस जमाने के कुछ विद्वानों, पढ़े लिखे लोगों, मशहूर मशहूर लोगों ने जिंदगी के बारे में अति सुंदर सुंदर ज्ञान से भरी हुई बातें लिखे हैं सिताते के रूप में, जो मैं आप श्रोताओं के साथ बांटना चाहता हूँ. ये आशा उम्मीद लेकर कि इन बातों से हमेशा की तरह कुछ ना कुछ तो हम लोग सीखते ही रहेंगे. غور فرمائیں, عرض کیا ہے سری خیرات ریف جی نے کی ونیر یہ یوسیلف نیت کنت ایرونی سیرن ماک یہ یوسیلف بس پوتلک.